0: हाँ हाँ जी वेलकम बैक यो वाली बैकग्राउंड के वेलकम खुश आमदे दे जय नु बखैर राले दस तवाई हो प्रोग्राम द गेम शो मातवे ने शीशा समझ माता अजर रहमान दामन रेडियो पे मटा से इशारे चार द प्लेटफार्म ना दगा प्रोग्राम दस तवडान देखी की कम तो चीवे लगे की गेम शो बिल्कुल जनाब टीम सबर और टीम सेर टीम सबर क्या खलका चाहो मर्जी दे पिंजिश तो गालो न खम टीम सेर क्या खलका चाहो मर्जी दे पिंजिश तो गालो न सेवा मतलब ज्यार अंदर बताओ तो यो कैटेगरी मिला भी की तब सुबह अखपल खेलन चीज आगू सके शो को है कमी कैटेगरी दस उधर को लेके की बा या तो झड़ा वाला या खंदा वाला या तो करके खफगान वाला या तो गुस्से वाला ना बता सो अंदाज के एक्टिंग चीज का बका ऐसे ही दम गुरु सुख समरे एक्टर आंदी के ना मड़खो मड़खो बेहतरीन मौका देता सके आ खलका कम चीज द टैलेंट शो के यानी आहा जी एनीवे जनाब सासु कोस दगा रंग के सासु में से जी दबद प्रोग्राम पर कभी चाचा द गेम समझ लागा लेवी बिल्कुल जनाब रामीदान तशे रामीदान तशे रामीदान तशे के मड़ा के रे गए यरे गए कहना ना जी ना ना जी ना मेरे गए मड़ा एनी वे जनाब सासु कॉल पर 0311 88 99 0309 711 8999 0309 उयो आता आता नहा नहा पता का बंदे सासु कॉल जो देर ददी नहीं लावा 85 83 बंदे सासु मैसेजेस दाहुम दे प्रोग्राम इसे नहीं लाल भी शापों दे मोबाइल राइट मैसेज आप चिंता आल दे बटाव के भाई आ रे भी अलग शान इस बेस अखपले नाम आदे इलाके नाम आओ उदा करेंगे जनाब को मैं पुख्ता नमा कर दे चीदे ओ ठी पी से मतलब दे इसे में सवालो तासने दागा पुख्ता न दाखा चीदे ओ ठी पी से मतलब दे तो दे जवाब टाइप गए रवे लेके आते पिंसा था 3 बंदे 85 83 बंदे सासु मैसेज दावत प्रोग्राम पर खवी प्रोग्राम के फर्स्ट मैसेज है मुझे चार गढ़ दे लगे तरफ तो वाई जी सलाम न था आज भाई सासु सिंह के प्रोग्राम जबर पंच दे ऑल सिस्टर द सलाम इट्स मी मायरा शिरासी मायरा शिरासी दसरा गले ले वेलकम टू द शो वेलकम टू द शो मायरा दस प्रोग्राम और है तो खुनी है के ना देना मन ना सासु एनीवे जिना प्रोग्राम के जोड़ मनी कॉलर तरफ ता अगुर मुसल प्रोग्राम के मनी कॉलर सोक दे और छड़ थाने दे अस्सलाम वालेकुम अस्सलाम वालेकुम
1: वालेकुम अस्सलाम
0: जिना अभी अली सो खबर के विद चतन
1: जी तासिंग है
0: सासु दो आगे ने सो खबर के वही तकम से ना
1: वे अमान खबर कौन द बटाग्राम ना
0: अमान
1: जी
0: अमान प्रोग्राम के तार के लिए भाई रेडियो बंद के यार ये रेडियो ने लग साइड तो शकना रेडियो ने लग साइड तो शा
1: सही द प्रोग्राम डेर मजा की सासु
0: प्रोग्राम आउ रे
1: जी जी आउ मोर डे दी आउ रे
0: कौन गई के मजा
1: जी
0: कौन गई के मजा
1: द्वारा की
0: गप लगे के टोके के
1: उम्र
0: सो दे
1: उम्र 22 साल
0: बाईस साल अलग बाकी बटीम सफर के राजे जुदी कंफ्यूज करूं खा
1: जी
0: कहना
1: कंफ्यूज तो
0: सही अमान डिग्री तरह सुबह की डिग्री की खबर 30 बल्कि 20 सेकंड पूरी सही
1: था
0: सही था क्या नाम की डिग्री अफगान वाला अफगान वाला बिल्कुल बजान खप खप के तरफ 20 सेकंड पूरे बता सो खबरें कवे और खबरें बता सिंह कवे लगा था बिजली बिल रागा ले सही था बिजली ना बिजली
1: जी
0: बिल रखा लेता संबंधी डील से लगा रखा ले लगे 40,000 रुपए था संबंधी बिल रखा ले 50,000 सही था तो उस लगे खखा पशुए है उस बता सकपल था अफगान से कम दी 20 सेकंड पूरे सिंह जाहिर है सही था बस खुख अफगान के चीज जो सर बिल्कुल लगे माता पता होगी किसी तवाकित खपाए पूरे 500 पॉइंट्स में मिलाएगी पूरे 500 पॉइंट्स चले स्टार्ट 3 2 1 एंड गो अमान एलेका चरता लड़ले वो एक ना खबरें मम्मी को करे वो मुझे बिजली बिल लगा ले 50,000 रुपए दे या 40,000 रुपए दे दिस ज्यादा दक्षिण मतलब मुझे यूनिट नहीं दिस इजीली वगैरह वगैरह ना खबरें जोड़ोगे ना मरा
1: خبر څنګه
0: زه دا وایم که نه تاسو مطلب خبرې کوئ بیس سیکنډ پورې بالکل خفغان کې بالکل خفغان کې لگتا سودا سلگه چې بالکل خفه ہے
1: جی
0: نو خبر بتا څنګه کوي د بجلی بل راغله دي تاسو باندې صحیح ده
1: صحیح
0: 50000 روپے راغله دي تاسو په خپل طرف نه خبره جوړوي چې یار موږ 50000 روپے بل راغله دي ډیر زیات ته ګړم نه دومره یونټی مو سیزلی مون دي خو با وجود د غیب هم دي تمره بل راغله دي مړ دا وبډا والا څه کوي ډیر زیات زیاتې مو سره شروع کړی دي دا سي خفغان کې لگا چې بالکل ماته پته لګي چې واقع ته خپه ہے आपको जाहिर करना होगा है ना जी डरते हैं आप ना मड़ा मेरे गए
2: हमसे पहले भी हमारे बाद
0: एनी हाउ जनाब मैसेज हम तो चाह कर दे वाई जी अस्सलाम वालेकुम ताज भाई सिंगे दासो आई एम किरण हबीब फ्रॉम बटमोड़ी जुमा आल सिस्टर द सलाम आओ क्वेश्चन आंसर दे ऑप्शनल प्रैक्टिकल ट्रेनिंग आई एम किरण हबीब
2: परचम तो लहराए
0: ऑप्शनल प्रैक्टिकल ट्रेनिंग
2: परचम तो
0: ना ना ना
2: और भी ऊंचा
0: किरण बिल्कुल ना हां जवाब गलत थे जवाब गलत थे सोच भी हो गया अगेन एंड कॉल तब से गुरु हम सर कॉल करके सुखदेव दे चरता नदी अस्सलाम वालेकुम
3: वालेकुम सलाम ताज रहमान भाई सिंह अल्ले
0: खैर खैर दे जी ता सुखी है जोन मुखरा वांदे
3: एक दे जी अल्हम्दुलिल्लाह अल्लाह लास लास कर ले
0: जी
3: तुम टीम वाला खदी
0: तो ख जबरदस्त तारुफ रद खबरो के सु खबर के दे चरता
3: हिदायत अल्लाह खबर कुम द प्रोग्राम ने जी
0: हिदायत अल्लाह फ्रॉम च प्रोग्राम हिदायत अल्लाह प्रोग्राम के तहर के ले स्टडी में से पखे डाले भाई
3: डेरा मनना डेरा मेरा वन
0: प्रोग्राम तो शुरू ना अवरे कुछ दे रेडियो ऑन करे दे
3: प्रोग्राम फाउर जी
0: शुरू ना अवरे कुछ दे रेडियो ऑन करे दे दादा पोस को
3: शुरू ना और उसका
0: प्रोग्राम गेम दे पोशी भी है ना कना
3: आओ गेम मन के हो प्लीज वर
0: आसान दे के ग्रान दे
3: येरा जो जाना न था आसान दे मंगा दिशपे तो वाला होता
0: ना मड़ा देखे से शेदे देखे से शेदे मड़ा देखो बस देखो एक्टिंग देखे ना بالکل بالکل خبر جڑے بیس سیکنڈ پورے بٹائم بھی ٹھیک ہے بیس سیکنڈ پورے بتا خبر بالکل خفغان کی جدا سے مات لگی چہرہ تاسو بالکل خفا ہے
3: هدایت الله
0: هدایت او ټیم زبر زیا زیر
3: زیر کیو پینټر
0: صحیح ده صحیح ده بیا به زیر کرا سه بالکل جی هدایت ځان بالکل ریډی کې اج کل زو ایم 3 2 1 ګول نو تاسو سٹارټ دلې صحیح ده چلے جی 3 2 1 اینڈ گو
3: یار دې دې لیوالا داسې خراب دی بالکل
0: خیر باہر حال تقریباً زدا ویل شي مچ 50% نه باو چکم دغه صحیح دي نو ورال 300 پوینټ ته ملاو شي د هدایت ډیر زته مننه کو خوشاله درته جو کې بل اف بالکل جناب هدایت 300 پوینټ ان فیکٹ
2: زمي کے بعد بھی فلک کے بعد بھی اس کے بعد بھی اور اس کے بعد
0: بالکل جناب ہدایت 300 ان فیکٹ پوائنٹس چکم دی غادی تا ملاو شی وی دی دی دم وی منا بالکل بالکل بالکل بالکل بالکل دا سے کمال جی دی غف کار دی منا دی دا کمال وای 500 ہو گئے سو گلی 500 پوائنٹس ہاں جی میسیجز ور سره ورسم دا پروگرام پر خجڑو وای چی وای تا سو زمون دا پارا څنګه پوښتنه کړې ده زه خو په نه پوهېږم مایره شیرازی ما پوښتنه دا ده چې او ٹی پی څه مطلب دی او ٹی پی او ٹی پی څه ته ویل کېږي السلام علیکم تاج بھائی سنگھ سسٹر تسلام فرام نائس دا ایم اجوا پروگرام نائس دی ایم اجوا اج وڈی رہے تم مننا کو خوشحال رہتا اسے کال تب تک گرم سر کال کروں کہ سکتے تو چلتا نہیں السلام علیکم
4: وعلیکم السلام سنجال تاج رحمان
0: اوه دا خو سابقہ چمپین راغله دی سابقہ چمپین راغله دی ایوب کاکا پروگرام کر کله ست دمش په خیر علی وایو
4: الله دې مخال
0: ان شاء الله دعاګانې با یو زلی رنگ چې دی غبل لازم نه روړي
4: الله
0: دې ډیر مننه کوي کاکا درته وې ګیم آسان دی ګران دی ہاں جی صبح گڑگڑی ملاوے گی مشمان انداز کی خبریں کول راضی مشمان انداز کی خبریں کول راضی معشوم دے آگا جاڑی خپل مور نچ دے آگا پیسے اگواڑی دکان تسی اگین پیسے اگواڑی کے نا آگا ورت آگا والا پیسے لے کے نور کئی اگا ورتم پانی جوڑے معشوم ورتم پانی جوڑے دس قسم ڈائلگ چکم دیا تھا پیش کول دی 30 سیکنڈ پورے مطلب ڈیڑھ سیکنڈ تو پورے صحیح تھا زیزان ریڈی کے صحیح تھا ایوب کا چلے جی 3 2 1 اینڈ گو
4: موری پیچھے آ کر پاپڑ رکھ لوں ساتھ ساتھ ہی بانی
0: زبردست پورا 500 ملا شیوی تھی دھیرے سے تم نے کہو کہ میں اللہ حافظ دھیرے کے مالی بڑا کمالی میڈم زبردست زبردست میسج ڈاؤن پروگرام پر خریدا ہوں میں سر جگہ سلام تھا اجیت سنگھ گئی زمال سلام عائشہ تھا سنا تھا اریشا اریبا تھا اریبا تھا انیلا تھا ریحانہ تھا سلام جی آئی ایم منا اما تو سلام جی دا کھو کھنا تا تا تا تا وی متا جی ہجی تاس سلام کو ہجی تاس تو سلام کو کھا سما ٹھولو تا سلام السلام نہ بعد ودا کلام جی ما گیم روڈ دے او گیم کے بعد سما سر پارٹیسپیشن کرو میں سے جگہ بچے السلام علیکم تاج میں آپ کیسے ہیں شو زبردست ہے

आधार तो वो अगे पंद्रह मिनट की बस की सुनो अगे वो पसंद मिनट की बस की मेरे खुशी जानते थे जवाब दस माला रखा होने इसे में दिला रहे यो अगे पंद्रह मिनट की बस की सुनो अगे वो पसंद मिनट की बस की सही नहीं समझ वालो ख्याल वाला चढ़ते है बल में से जगह दिवाई ची پچاس ماس کو نہیں سوئی پتا نشتری دلیپ دلیپ بالکل منگل دے جواب چکن بالکل صحیح رہ کر دے سیما سیما تم جی کو مخور دا اتنگ بٹ موڑے نے میسج کرو جواب چکن بالکل صحیح رہ کر دے یہ شکایت سوری دی میسج